נוקנותיו מהשכל מטובה בולמנותי פה תתונה כשפי אינו משפטות שטל פרובה איתם נקושני טבנו ושלב שונו איתם הלאי אינם ואיתתו לנתו ラララナウェタレヘヘラタイタクアムエトチェシェクレルウェクエノクネクネウェチョロシェクルメトベボルマナテポタトネクシパイノミシェパトタペ เตตัลเปวะเตตัลนะนะกวะสะเนเอกวินิงะโอเวสะละซอนเวเอตัมหะไลอะนังไวตะตะละเนตะวะนะเวตะละเอเฮเฮละเอเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเฮเ
ngala pai astavo kle to khakamo no ye me ta ta la ya ne to va ko va tene ho ya o ke ta la हम का पक्कम पो बापे हे तम का वो तम ने न तो ने हो हो वा हे हे लोए ओ हो हो वा हो वा हे लोए हो हो वा हे लो आय हे आहा आहा आहा हे हे हे Ha ha ha ha ha ha hey hey hey hey hey hey.